0: अमरीकी सदर डोनाल्ड ट्रम्प आपदा खुदमुस वाले मामले से ओमान के ईरान से वेझड़ाई से ओमान के तबाह ए बर्बाद करने की धमकी दे छी। ईरान के परे तर्जुमान इस्माइल बकाई रद्द अमल जाहिर करते हुए ट्रम्प के गडल कौम के मेंबर मुल्क ओमान के तबाह करने की धमकी देने गुंडागर्दी की खतरनाक निशानी है। बंदर अब्बास के इलाके से हमला आलम कानून ए गडल कौम के चार्ट की भटकड़ी है। गडल कौम की सलामती काउंसिल अमरीका के जवाबदार करार देने लाई जिम्मेवारी पूरी करे। ईरानी सुप्रीम लीडर मुश्तबा खामनाई है अमरीका इसराइल फौजी शिकस्त निकायण लाई ईरानी कौम में वेझा पैदा करने की कोशिश कर रहा है। जंग मरण इकतसादी दबाव विजण ए सियासी प्रोपेगंडा का पोए दुश्मन नवन मनसूबन से अमल कर रो है।
1: सिर्फ इनके वो जहाज गिराए जो हमारे पास बॉम्बिंग करके गए थे, वरना 40 जहाज इनके हमारे रडार पे थे और गिरा सकते थे, मगर वी गिराए कि ऐसा ना हो कि ये समझे कि हम पूरी जंगों के लिए तैयार है। हमने लोगों की जंग करनी है, पाकिस्तान को हमने इकदम के लिए बनाने का पीएचडी होती है 3 साल। मैं 14 साल पीएचडी करता रहा हूँ, 14 साल सिर्फ किताबें पढ़ता रहा हूँ, सिर्फ सोचता रहा हूँ। तब जाके मैंने ग्वादर पोर्ट का सोचा, तब मैंने आपको ग्वादर पोर्ट दिया।
2: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
3: शाह लतीफ का सूफी ठिकाना,
4: फातिह मेहरान, सिंध की एक और पहचान।
3: GAFM 88 नेटवर्क,
4: सिंध की आवाज।
5: शदीद गर्मी सबब शहरन के गुजारिश कई वने थी तो सुबह 11 वगे का शाम 4 वगे ताई खास एहतियाती तदबीरू अख्तियार कन। गैर जरूरी तौर ते बाहर न वनो, हल्का कपड़ा पायो, मथो ढके रखो, उन दौरान शदीद जिस्मानी कम का पासो करियो। बारन, बुजुर्गन ए बीमार मानन जो खास ख्याल रखो। वधिक पानी पियो, महफूज रहो। ही अवामी आगाही पैगाम हुकूमत सिंध, PDMA, कमिश्नर कराची, के इलेक्ट्रिक ए सैलानी वेलफेयर ट्रस्ट के तावन से पेश कयो वयो।
6: सुना साईं, कुछ खबर अथव?
7: छा थियो सोणी?
6: बिन दिन का सोलर वारी बैटरी खराब थी पई है, नई बैटरी कदे आणींदा?
7: सोणी, इन महंगाई जे दौर में नई बैटरी जी जरूरत ही कोने। पंहिंजी पुरानी बैटरी सरगोदा बैटरी सर्विस वारन डा अज ही खणी पियो वणा। उहे अधु कीमत में पुरानी बैटरी में नयूं प्लेटूं ऐं सेल लगाए बैटरी के सफा नओं करे छॾींदा।
6: साईं, पो इहा बैटरी जल्दी त खराब कोन थींदी?
7: न न सोणी, सरगोदा बैटरी सर्विस वारा 6 महीना गारंटी पिया ॾियनि बैटरीअ जी।
6: वाह वाह, पो साईं जल्दी करियो, हाणे ई वञो ऐं बैटरी ठाराए अचो।
7: सरगोदा बैटरी सर्विस तां पंहिंजे UPS, ट्रैक्टर ऐं सोलर वग़ैरह जी ख़राब बैटरीअ में नयूं प्लेटूं ऐं सेल लॻाए बैटरीअ खे नओं बणायो। असां वटि भॻल ऐं फाटल बैटरी जो कमु तसली बख़्श ऐं रियायती कयो वेंदो आहे।
8: हाणे सरगोदा बैटरी सर्विस ते सोलर UPS इन्वर्टर जी ख़राब ट्यूबलर बैटरीअ में ओरिजिनल प्लेटूं ऐं सेल पिण लॻाया वञनि था।
7: मिलंदड़ जुलंदड़ कम खां धोखो न खाईंदा, सुठे ऐं मयारी कम जे लाइ अॼु ई तशरीफ़ आणींदा। सरगोदा बैटरी सर्विस, म्यूनिसिपल स्टेडियम नज़्द नजम मेडिकल स्टोर वारी घिटी, पुराणो बस स्टैंड लाड़काणो। राबते जे लाइ मोहम्मद फारूक, मोबाइल नंबर 03156829924।
9: अदा छा गाल आ, ॾाढो परेशान पियो लॻी भाऊ, छा कयां? 2 सालनि खां अमड़ पथरीन जे मर्ज़ में मुब्तला आहे। डॉक्टर ऑपरेशन जो चवन था, गरी फीस जो ॿुधी हर दफ़े मायूस थी मोटी ईंदो आहियां।
10: भाऊ मायूस न थी, अॼु मां तोखे अलाह वारनि इंसाननि जो ॾस थो ॾियां, जिन पंहिंजी अमड़ जे नाले ते हिकु ख़ैराती इदारो मुमताज़ वेलफेयर खोलियो आहे, जंहिं में मरीज़नि जी चकास ऐं ऑपरेशन मुफ़्त में कनि था।
9: जी हाँ, बा अख़लाक़, बा किरदार, इंसान दोस्त, आला तालीम याफ्ता प्रोफेसर डॉक्टर साजिद अली अब्बासी ऐं संदस घरवारी डॉक्टर रीना साजिद अब्बासी MBBS, FCPS, यूरोलॉजी जी डिग्री अल्लाह पाक जी राह में वक्फ करे छॾी आहे। हिते गुर्दे ऐं मसाने में पथरी, कैंसर, इन्फेक्शन, पेशाब में जलन ऐं रुकावट, बेओलादी ऐं गुदूद जो ऑपरेशन जदीद औज़ारनि ऐं मशीनुनि सां ऐं लेज़र ज़रिए इंडोस्कोपिक ऐं ओपन ऑपरेशन कयो वञे थो। यादि रखंदा, रोज़ानो चकास ऐं अल्ट्रासाउंड फ्रीअ में कयो वञे थो, जंहिं में ऑपरेशन जे केस जी फीस नाहे वरती वेंदी। बस ऑपरेशन जो बियो थोरो खर्च, मसलन दवाउनि ऐं कमरे जी फीस मरीज पाण ॾींदा। डॉक्टर साजिद अब्बासी ऐं डॉक्टर रीना साजिद अब्बासी, वेहण जो हंधु मुमताज़ वेलफेयर क्लिनिक, अलनिसा मेडिकल सेंटर, सिटी चौक, सचल कॉलोनी, लाड़काणो। टाइम रोज़ानो शाम जो 4 बजे खां राति जो 8 बजे ताईं, आचर ते सुबुह जो 12 बजे खां शाम जो 4 बजे ताईं। राब्ते जे लाइ मुस्लिम अब्बासी, मोबाइल नंबर 03422241869।
11: ملوك او ملوك
12: خیر داہے نوری
11: جلدی کر جلدی پوئے سال وانگر ہن سال بھی کپتان ہائبرڈ سارن جو بیچ وٹھی اچو بھی چجی پیداوار حاصل کریوں
12: کپتان ہائبرڈ سارن جو بج اواں کے دے 125 کا 140 من فی ایکڑ تائیں پیداوار جہ جو طاقتور بج بیمارن کا رہے محفوظ عام بج کے مقابلے میں کپتان ہائبرڈ بج سا ملے ججی پیداوار ایں وڈو بوڑو
11: سائیں چےبو تے ہن سال بھی مو جا سونا کنگن پکا
12: ہاں ہاں چھو نہ مڈ لینڈ انٹرپرائزز جو کپتان ہائبرڈ سارن جو بج پہنجے ویجھے کپتان فرینچائز تا حاصل کریو
11: رابطے ای معلومات چلائے
12: آر ایس ایم لاڑکانو
11: سجاد حسین بگھیو موبائل نمبر 03121344205
13: خوشخبری اواں جے پہنجے شہر لاڑکانے میں دلدار اکھن جی کلینک جو باقاعدہ آغاز کیا ویو ہے ڈاکٹر صفدر علی عباسی اکھن جے بیمار جو ماہر ہیں فیکو سرجن اسسٹنٹ پروفیسر چانکا میڈیکل کالج اسپتال شہید محترمہ بینظیر بھٹو میڈیکل یونیورسٹی لاڑکانو اتے اکھن جے بیمارن ریٹینا یعنی اکھن جو پردو گلوکوما یعنی کارو پانی موتیو پانی ان کا سوائے شوگر بلڈ پریشر کے کرے پیدا تھیندڑ اکھن کے پردے کی بیمارن جو پڑ علاج کیا وجے تو ڈاکٹر صفدر علی عباسی ایڈریس نز پرنس میڈیکل اسٹور شیخ زید اسپتال روڈ لاڑکانو ٹائم روزانہ شام جو 4 بجے کا رات جو 8 بجے تائیں آچر تے صبح جو 9 بجے کا منجھن جو 2 بجے تائیں
14: رابطے کے لیے موبائل نمبر 03163566286
12: خوشخبری لاڑکانے جی پہری لیڈی ڈاکٹر ہائڈرا فیشل چمڑی جی بیمارن جی ماہر ڈاکٹر ارم جونے جو ایم بی بی ایس آر ایم پی ڈپلوما ان ڈرمٹالوجی کنسلٹنٹ کاسمیٹک ڈرمٹالوجسٹ اسکن کمپلیکس چانکا میڈیکل کالج شہید محترمہ بینظیر بھٹو میڈیکل یونیورسٹی لاڑکانو ہتے کنوار کے چہرے کی خوبصورتی ودھان لائے برائڈل بی بی گلو مشین ذریعے کیا وجے تو اج کے جدید دور میں ہائڈرا فیشل مشین سے کیا وجے تو کریمن جو مکسچر مشین پان ٹھائے تھی مشین چہرے جے اندر لکل شین کے چھکے باہر کڈے تھی گنجپن یعنی متھے جے وارن چھڑن جو علاج پی آر پی انجیکشن سا کیا وجے تو چہرے جسم تے غیر ضروری پھڑن کے الیکٹرو کوٹری ذریعے ختم کیا وجے تو چہرے تے چھاؤن جو علاج پی آر پی موہڈن جو علاج کیمیکل پیلنگ سا کیا وجے تو جسم تے الرجی دانن جو علاج لیش مینیاسس انجیکشن سا کیا وجے تو یاد رکھندا عورتن جے چہرے جے غیر ضروری وارن جو علاج لیزر تھراپی ذریعے کیا وجے تو ڈاکٹر ارم جونے جو ہائڈرا فیشل چمڑی کے بیمارن جی ماہر یاد رکھندا جمعے کے ڈی 1 بجے کا 3 بجے تائیں عورتن ننڈڑن بارن جی چکاس دواؤں مفت میں ڈنی ویندی آہن ٹائم روزانہ شام جو 5 بجے کا رات جو 8 بجے تائیں آچر تے صبح جو 10 بجے کا منجھن جو 3 بجے تائیں ایڈریس انڈس ہاسپٹل لیڈیز جیل روڈ لاڑکانو رابطے کے لیے 03433122567
15: خیر تو ہے منڈکائے تو گھومی دھک لگو تھی چا
16: ہاؤ یار عبداللہ ایکسیڈنٹ میں جنگ جو ہڈو بھجی پیو تو خبر آ غریبی حال آ پیسہ بھی کون کے سوچیاں تو آپریشن کتنا کرایاں
15: بھاؤ پریشان نہ تھی لاڑکانے میں ڈاکٹر پردیپ کمار لالوانی صوفی ستاری ویلفیئر ٹرسٹ طرفا آپریشن مفت کرے تو علاج بھی اڑو سٹھو تو کرے جو ٹھیک بھی جلدی تھی ویندے
12: غریب توڑے امیر لائے خوشخبری ڈاکٹر پردیپ کمار لالوانی ایم بی بی ایس ایف سی پی ایس آرتھو ہڈن جوڑن جو ماہر سرجن کنسلٹنٹ آرتھوپیڈک سرجن سول ہاسپٹل لاڑکانو اتے روزانہ ہڈن جوڑن کے مریضن جو فی سبیل اللہ علاج کیا وجے تو جن میں روزانہ چکاس مفت رپورٹوں 40% فری ایکس رے 40% فری آپریشن میں ڈاکٹر جی کا بھی فی نہ آہے اسا وٹ ہڈن جوڑن جو سور سندن جو سور کن رگ جو سور یورک ایسڈ چیل جو سور شوگر جا پھٹ ہتھن پیرن جو سن تھے پیدائشی ٹڑیل پھرل پیرن جو علاج بھگل ہڈن جو آپریشن بہترین نمونے کیا ویندو آہے ایڈریس کراچی میڈیکل سینٹر لگ گھنٹی پھاٹک لاڑکانو ٹائم روزانہ شام جو 4 بجے کا رات جو 8 بجے تائیں آچر تے صبح جو 10 بجے کا شام جو 3 بجے تائیں چھنچھر تے کلینک بند رہندی رابطے کے لیے موبائل نمبر 03158794117 03337540661
17: शिफा इंटरनेशनल हॉस्पिटल इस्लामाबाद ए चांडका मेडिकल कॉलेज लाड़काने जो तरबियत याफ्ता डॉक्टर सुहेल अहमद चन्ना MBBS MS कंसल्टेंट जनरल ए लेप्रोस्कोपिक सर्जन डिपार्टमेंट ऑफ सर्जरी चांडका मेडिकल कॉलेज अस्पताल लाड़काणो इते छिन कब्जी मौका यानी बवासीर नवासीर फिस्टुला हाइड्रोसेल पिते की पथरी ए सोज अपेंडिक्स जो ऑपरेशन चीर का बगैर चर्बी जा गोढ़ा शुगर के करे खराब थियल जख्म बुकी में पथरी नंढे ए वडे आंडे जा मसला छाती जा गोढ़ा कैंसर या गुदूद जो ऑपरेशन नई तर्ज ए जदीद मशीन जरिए कयो वञे थो। डॉक्टर सुहेल अहमद चन्ना ऑपरेशन जो माहिर सर्जन एड्रेस कराची मेडिकल सेंटर लग घंटी फाटक रोड लाड़काणो टाइम रोजाना शाम जो 4 बजे का रात जो 9 बजे तई आचर ते सुबह जो 10 बजे का मंझंद जो 3 बजे तई राबते के लिए 0331305374 9। याद रखंदा डॉक्टर साहब हर छंछर ते 12 बजे का शाम जो 4 बजे तई मेहड़ शहर में मुमताज वेलफेयर ऑर्गेनाइजेशन तरफा मुफ्त चकास कंदा। एड्रेस लग हाई स्कूल नंबर 1 VIP रोड मेहड़। खुशखबरी लम्स हॉस्पिटल जामशोरो मलेशिया ए चाइना मां तालीम याफ्ता दंदन ए वात जी बीमारियों जो माहिर सर्जन प्रोफेसर डॉक्टर सईद यूसुफ अली शाह BDS MDS PhD डीन हेड ऑफ डिपार्टमेंट बीबी आसिफा डेंटल कॉलेज ए शहीद मोहतरमा बेनजीर भुट्टो मेडिकल यूनिवर्सिटी लाड़काणो इते दंदन की सफाई रूट कैनाल मुंह जो न खुलण वात जो अल्सर दंदन मां रत अचण दंदन जो लुडण फिक्स बटरी लगायण दंदन में माकोड़ी लगण लेजर ए चांदी वारी भराई करण ब्लीचिंग जरिए दंदन के अछो करण क्राउन ब्रिज पोर्स दंद जरकुनेन आर्टिफिशियल यानी डेंचर दंद लगायण वात ए मुंह जो एक्सीडेंट थियल की सर्जरी ए प्लेट लगायण जो जदीद तरीके से इलाज किया वे तो प्रोफेसर डॉक्टर सईद यूसुफ अली शाह दंदन ए वात के बीमारियों जो माहिर सर्जन एड्रेस अली हॉस्पिटल वगन रोड लाड़काणो टाइम रोजाना शाम जो 4 बजे का रात जो 8 बजे तई याद रखा डॉक्टर साहब आचर से सुबह जो 10 बजे का शाम जो 4 बजे तई वेझो इमाम मेडिकल सेंटर जैकबाबाद में मरीजन जो मुआइनो कंदा राबते के लिए फिदा हुसैन मोबाइल नंबर 0334220514।
18: शाह लतीफ का सूफी ठिकाना
19: फादी मेहरान सिंध की एक और पहचान
18: GAFM 88 नेटवर्क
19: सिंध की आवाज़।

0: ماشاء اللہ سبحان اللہ سبحان اللہ زبردست
1: دوست ہے نا پر مہربانی کرے سر کلا کلام جو ہے تو جڑا مورو اسٹیشن کنیکٹ کے کو لے کر جو باقی سارے دوست ہیں
0: جی جی
1: حافظ سامع دلو طاہر دلو ریس جنرل ڈبلو سید امداد شاہ بخاری جوان اور بچل شمانی صاحب امداد لنڈ صاحب جا جے بدن تھا اسان کلام ہے ماسٹر منظور کی آواز میں
0: جی جی
1: سمجھا تو تجھ مجبوریوں پر ما بھی بے وقت آیا
0: اچھا کرو
1: نہ تو نروار مکھے وے تو سا کچھ گالا یا مورو اسٹیشن کنیکٹ کے کو ضرور اسان کے کلام
0: اچھا سمجھا تو تجھ مجبوریوں
1: جی جی سمجھا تو تجھ مجبوریوں
0: اوکے اوکے اوکے اوکے اوکے تھینک یو سو مچ ادا تھینک یو سو مچ آصف بھائی تھینک یو جی جناب ہمارے ساتھ آصف بھائی فرام مورو اور آپ بھی ہمیں کال کر سکتے ہیں اور ہمارے شو میں پارٹیسپیٹ کر سکتے ہیں اور اپنے فرمائشی گانوں کو چلوا سکتے ہیں السلام علیکم
2: وعلیکم السلام
0: واہ واہ مجھے خیال میں وحید وفا جتوئی صاحب ہے
2: بالکل وفا عبدل وحید جتوئی چوندان کیٹی شابیل تعلق دل سکھرا
0: واہ واہ واہ کیڑا حال چال ہے تاجا
2: سائیں شکر شکر یار اج ٹی عید جمی جی مبارک ہوجن
0: تھینک یو تاکہ عید مبارک
2: یار تین نمبر ہنگ تو چینج تو کال کے کرے الے سنگل نہ تھے ہنگ تو چینج الائی
0: بالکل جناب چھو تو گرمی بھی الائی ہے سگنل جو بھی پرابلم ہوں ان کرے ہینگ تھی ویسے
2: جی جی بالکل بے بدائے سائیں اصل میں تین شو بدا شروع میں بھلوں گالوں بھلوں مالوں باقی تو گال کئی حساب سے یہ غلط گال ہے مان جی بابا گوشت کٹن بھی تھا پر غریب غربن کے نتھا دین
0: تو کیڑو فائدہ ان جو
2: ہاں تو بہتر ہے نکن
0: نکن بالکل جناب نکن چوتا غریب گربا ہیں ہلیا تھا ونجن یہ موٹیا تھا ونجن خالی شاپر ہاتھ میں کھڑی کرے تو کیڑو
2: وہ جو اسا بھی ملن میں بدھو ہاتھ اگمی پاڑو پارے کھپو غریب غریبن کھپو وری مٹ مائے
0: بالکل بالکل
2: بس
0: ہاں جی مان اکل اچھے جی مہنگا سمجھنے گال زمانوں سدھری ویو تو وفا وحید صاحب یہ بدھا تو ہاں گانا پلے کردمے ماسٹر منظور جو تاجا بار میں پلے کردم چو تاجا کنیکٹڈ نہ مورو آئی تھنک گانا پلے کردم ننڈڑا بار اصاجا تمام گھنا پیارا پیارا ان کی فرمائش سے تو یہ گانا کھین کے نالے تک کرنا چاہو موضوع ٹاپک نہ ہے بلکہ اصل عید جو سیلیبریٹ تھا کہ عید کی کوئی بھی گال کئی جی قربانی کوئی بھی گل کر سکو
2: عید تو صبح اج پوری تھی گئی
0: جی جی
2: باقی ٹے ڈی گزریا جن تو مانا ایکڑو سکون کھادا کے مانا مٹن مائٹن ملیا سے تینٹیٹ کے گال جن وڈو بہترین کم تھی
0: صحیح صحیح مانا انٹرٹینمنٹ بھی حاصل کئی کھادا بھی کھادا سے دوستن سے بھی گپ شپ کئی سے مانا الہی سٹھو ٹائم گزری ہو بھلے
2: سندھی میں پاک
0: جی
2: لطیفہ اج عید صبح عید ساگا ٹکڑا ساگ
0: جی بالکل ہاں کل وی ساگا ٹکڑا ساگ سے کھائی سی بالکل بدھو
2: ہاں ٹے عید گوشت کھادا وے مٹن مٹن گھومیا وے دوست نے گھومیا وے کچھ اصا کھادو کچھ کھایا وے وی ساگا ٹکڑا ساگ میں
0: واقعی نیکسٹ جو مجھے پروگرام ہوں نیکسٹ فرائیڈے وہ پہاکن رکھدے تو جی تا اچھو ڈفرنٹ ڈفرنٹ سٹھا سٹھا پہاکا بدھاؤ تو ان کا مطلب بھی بدھاؤ تو ہوں نا ہوں
2: بالکل بالکل سائیں اج یہ ماں نگم جو ماسٹر منظور چوتا تھا سٹھو کوئی تو حساب سے بدھ رہے مجھے بھا ظاہر میں جتئی
0: جی جی جی
2: مجھے بھاٹ آیا تو میں جتئی آیا جتئی رفیق جتئی گولی مار ہوں پر شامل نہ تو چلے چھو
0: ہاں مکھے کہ رفیق کھیر ڈوہن میں وکڑن میں کافی مصروف ہے
2: نہ تو عید ڈی تو شامل چھ
0: ہاں مت گوشت بوشت وٹن ہوجائے
2: زوار محمد بچل شمبانی سالیا پٹ کھاؤں ہر آس پہ چاچڑ کھاؤں لارکان کا آس پہ چاچڑ کھوڑ سرا سلام بابر شیخ صاحب کے باقی جیسے بدھن وفا عبدل وحید جتے پر عید مبارک بائے بائے
0: خیر مبارک ہیں بابا ہمارے ساتھ وحید وفا جتوئی جناب اور آپ بھی ہمیں کال کریں 03000118 ہمارا نمبر ہے جناب اور شام کے ڈھلتے سائے گرما گرمی بدستور جاری لیتے ہیں شو کی ایک اور کال السلام علیکم ہیلو السلام علیکم ہیلو السلام علیکم
3: ہلو السلام علیکم اشفاق بھائی
0: وعلیکم السلام پیارے بھائی کیر اسا سبنی سان گڈ
3: ہلو
0: ہلو السلام علیکم آواز اچے تھی ادا
3: کال لگی تھے
0: ہاں ہاں لگی تو ہے تہاڈی آواز بھی آندی پئی ہے ہلو ہلو السلام علیکم
4: کال کریں 03000113 हेलो
0: अस्सलाम वालेकुम। उन्होंने रेडियो खोल दिया, आई थिंक मेरी आवाज ही मुझे वापस आ रही है।
4: वालेकुम सलाम
0: जी जी, क्या हाल है नदा? देख लें जनाब लाइन की प्रॉब्लम।
4: वकार जतोई,
0: वकार जतोई साहब कितना प्यार गला है वो।
4: हेलो इशफाक भाई
0: जी जी, तमाम गलायो गलायो मुखे, बस आवाज अच्छी थी मुझे ख्याल में, मुझे आवाज आने नहीं थी
4: लगल थे आवाज
0: जी। ऐसा भी होता है, देख लें कि गर्मा गर्मी से कुछ आवाज नहीं आ रही है, शायद मेरी आवाज दब गई है और उनकी आवाज बकार जो की
4: आवाज
0: अदा आवाज अच्छी थी। तमाम बीहर मुख्य कॉल कजो, तमाम गलायो गलायो, बस मुख्य आवाज अच्छी हुई थी जी। अनफॉर्चुनेटली उनकी कॉल ड्रॉप हो गई है, पर कोई बात नहीं, वकार जतोई हमारे साथ मौजूद थे और जनाब उनकी जनाब मेरी आवाज उन तक नहीं पहुंच रही थी लेकिन उनकी आवाज मुझ तक पहुंच रही थी। अस्सलाम वालेकुम। कौन मेरे साथ?
5: मोरो खान दिल्ली से गलाया है।
0: मोरो खान केर पे गलायो था?
5: हाफिज सावल।
0: हाफिज सावल साहब, मोरो में ऐसा जो प्रोग्राम हले तो रेडियो थे
5: ना यार, मोरो तो पंत्रो हम फोन तो ले फेसबुक पे बुझो प्या।
0: अच्छा फेसबुक पे बुझो प्या आई और मोरो में मना नथ वाले रेडियो सेट के। ओके जनाब, ओके कोई गल नहीं। अच्छा हाफिज साहब, क्या हाल चाल था? ठीक ठाक आए हो?
5: अल्हम्दुलिल्लाह दुआ लगी पया।
0: फिस बिल्कुल फर्स्ट क्लास। ईद जो टे नहीं, तांके मुबारक हुजे।
5: ताके भी मुबारक हुजे।
0: थैंक यू अदा। हाफिज साहब मैं गानो तो हलाया, मैंने देखा जो ये देखा सुनहरी आंखें।
5: नहीं हो तो लमना।
0: हां केड़ो हरी हेलो। ठीक है ठीक है ठीक है, मास्टर मंजूर बारो
5: मुझे दोस्त आए
0: जी जी जी जी।
5: आप लक्ष्मी रमन दिलू
0: जी,
5: क्या मेरा नाम दिलू था?
0: अच्छा ठीक है, मैं बिल्कुल रिक्वेस्ट किया था मोरो बारन के, तो प्लीज कनेक्ट करो। ठीक है दा, थैंक यू जी। जनाब हमारे साथ थे मोरो से, बहुत प्यारे से कॉलर। आज हमारा मोरो स्टेशन थोड़ा सुस्त हो गया है, वो हमें कनेक्ट नहीं कर पा रहे, आई डोंट नो व्हाई, लेकिन हम उनको रिक्वेस्ट करेंगे कि जनाब प्लीज मोरो की आवाम को भी जनाब ये प्रोग्राम कनेक्ट करके बताएं और जनाब ताकि वो लोग भी हमारे शो को सुन पाए। है जनाब इस वक्त हम ज़ारा खुशी सलार समय जो कश्यप ज़ारा की फरमाइश पर प्ले करते हैं, बहुत प्यारा सा गाना इस वक्त मेरे पास मौजूद है, पाकिस्तानी ड्रामा सीरीज काबली पुलाव का बहुत प्यारा सा गाना। इस गाने को सुनिएगा और सुनते रहिएगा जीएफएम 88 नेटवर्क से आपका अपना शो ईद की धूम विद अशफाक नियाज़ी।